0: اللہ تعالیٰ نے کیا فرما دیا؟ ان السمع والبصر والفؤاد كل اولئك كان عنه مسؤولا، تمہارے سننے کے بارے میں پوچھا جائے گا، تمہارے دیکھنے کے بارے میں پوچھا جائے گا، اور وہ جذبات سے جلا ہوا جو تمہارا دل ہوتا ہے نا، جلنے والا دل جب جذبات سے بھرا ہوتا ہے اور تم وہ جو الٹی سیدھی حرکتیں ان جذبات میں کرتے ہو، اس کے بارے میں بھی پوچھا جائے گا، وہ بھی بہانہ نہیں ہوگا تمہارے لیے. ان السمع والبصر والفؤاد، سبحان اللہ. دوسری طرف جو عجیب خوبصورت مثال ہے وہ موسیٰ علیہ السلام کی ماں کی ہے. آپ میں سے مدرس کتنی ہیں؟ واو، پاکستان، اوکے. ماؤں کا بچوں کے ساتھ ایک عجیب ہی تعلق ہوتا ہے، خاص کر جب بچے چھوٹے ہوتے ہیں. بچوں کو، ماؤں کو تنگ کرنے کے میں بھی بہت مزہ آتا ہے. آپ بچے کے ساتھ شاپنگ کرنے گئیں، چھوٹا بچہ ہے 2 سال کا، آپ کو ایسے پکڑے ہوئے آپ کے کپڑوں کو، آپ کے ساتھ ساتھ چل رہا ہے، آپ شاپنگ کر رہی ہو، چیزیں اپنی کارٹ میں ڈال رہی ہو، آپ کو ابھی بھی بچہ جو ہے وہ کھینچ رہا ہے تھوڑا سا. تو جب وہ کھینچ رہا ہوتا ہے تو آپ کو تسلی ہوتی ہے کہ وہ ہے. اب ایک دم سے اس نے کھینچنا چھوڑ دیا، 2 سیکنڈ میں کیا ہوتا ہے ماں کو؟ کریم کریم کریم کریم، اور کریم آپ کے پیچھے پیچھے، ایسے ایسے آپ کے پیچھے پیچھے. وہ جو باقی فوج ہے جو بچوں کی تلاش میں ہے، وہ وہیں سے تیر مارنے شروع کر دیں. ایسا ہی ہو رہا ہے نا. تو اب اس کو اس سچویشن میں ڈالا گیا ہے کہ اس کے جذبات جس پہ اس کا اپنا کنٹرول بھی نہیں ہے، ان کا امتحان دیا جا رہا ہے. تو اللہ تعالیٰ کہتے ہیں لولا اربطنا علی قلبها، اگر ایسا نہ ہوتا کہ ہم اس کے دل کو باندھ کر رکھتے، باندھ کر رکھتے. شروع میں کہا ہے واصبح فؤاد ام موسى فارغا، موسیٰ کی ماں کا فؤاد بالکل خالی ہونے والا تھا، یعنی اس کے اندر اتنا کچھ بھرا ہوا تھا کہ وہ پھٹ کے سارا باہر آنے والا تھا، پھر وہ دل خالی ہو جاتا، لیکن اللہ نے اس کو باندھ کے رکھا کہ جو اندر ہے وہ اندر ہی رہے. ربطنا علی قلبها، پھر وہ قلب ہی رہا. سبحان اللہ. اللہ تعالیٰ نے یہاں ہمیں سکھایا ہے کہ جذبات جتنے بھی بھاری ہوں، اللہ تعالیٰ آپ کے جذبات کو تھامنے کی صلاحیت دیتا ہے. وہ آپ کے اندر وہ صلاحیت نہیں ہے، وہ صلاحیت تھراپی سے نہیں آ سکتی، وہ کاؤنسلنگ سے نہیں آ سکتی. کچھ صلاحیتیں، جذباتی صلاحیتیں ایسی ہیں جو اللہ تعالیٰ ہی کی طرف سے آتی ہیں. ربطنا علی قلبها لتكون من المؤمنین، کہ وہ اہل ایمان میں سے ہو. کیا عجیب بات کہی ہے، سبحان اللہ. تو ہم جب کہتے ہیں نا کہ مجھے اپنے جذبات پہ کنٹرول نہیں آتا، میں آپے سے باہر ہو جاتا ہوں، مجھے قابو نہیں رہتا، مجھے نہیں پتا ہوتا میں کیا کہہ رہا ہوں، کیا کر رہی ہوں، جب یہ باتیں آپ کرتے ہو نا، تو آپ ان آیات کو یاد رکھا کرو کہ اللہ تعالیٰ نے جس عورت کو اس کے دل کو تھامنے کی صلاحیت دی، وہ آپ کو بھی دے گا. اور یہ اس موڑ پر ہم پہنچے ہیں سیشن میں، تو میں آپ کو ایک نصیحت بھی کر دوں. جب ہم قرآن کی آیات، خاص کر جو قرآن میں واقعات ہیں، ان کا ذکر ہوتا ہے نا، تو ان میں کوئی ایسی بات ہو نا جو دل کو لگے، تو اس کو فوراً دعا بنا لینا چاہیے. یا اللہ، جیسے آپ نے ان کے دل کو باندھ کے تھامے ہوئے تھا نا، جب میرا دل پھٹنے کو لگے اور جذبات کی وجہ سے خالی ہونے لگے، تو میرے دل کو بھی آپ اسی طرح باندھ کے رکھ لیں، میرے ایمان کو بھی برقرار رکھ لیں. یہ قرآن سے ہمارا تعلق ہے. اللہ بات کرتے ہیں، پھر ہم اللہ سے بات کرتے ہیں، پھر اللہ تعالیٰ ہم سے بات کرتے ہیں، پھر ہم اللہ تعالیٰ سے بات کرتے ہیں. یہی بنیاد ہے سارے قرآن کی. لولا اربطنا علی قلبها لتکون من المؤمنین. اس اگلی مثال کو سمجھانے کے لیے مجھے کچھ اپنی کوتاہیوں کا اعتراف کرنا پڑے گا. اللہ تعالیٰ نے مجھے بہت ساری صلاحیتیں دی ہیں اور بہت ساری کمزوریاں بھی دی ہیں، جیسے ہم سب کو دی ہیں. میری ایک کمزوری ہے، مجھے سبزیوں کے نام نہیں آتے. میری ماں مجھے بھیجا کرتی تھی سبزیاں خریدنے. میں نے یہاں پاکستان میں تقریباً 1 سال سے کم گزارا ہے، 8ویں جماعت یہاں پہ پڑھی تھی میں نے اسلام آباد میں. تو ماما مجھے بھیجا کرتی تھی سبزیاں خریدنے، تو دھنیا، پودینہ، پتہ نہیں کیا کیا لینا ہوتا تھا، مجھے نہیں پتا کیا کیا ہے. تو میں جا کے وہ چٹ جو ہے وہ میں دکاندار کو دے دیتا تھا، وہ جو بھی کرے کرے اس کے ساتھ. تو قرآن میں بھی سبزیوں کا ذکر ہے، مجھے نہیں پتا کون سی ہے. تو میں ذکر تو کر دوں گا کہ آیت کون سی ہے، وہ خود ہی آپ پڑھ لینا کہ کس کون سی سبزی کون سی والی ہے. یہ میری کو مجھے آئی ایم الرجک ٹو فوڈ ووکیبولری، مجھے کھانا آتا ہے. अल्लाह ताला ने एक यू नो हर लफ्ज अरबी में ना उसकी खसूसियात में से ये है कि एक एक चीज के लिए कई कई लफ्ज हैं। जमीन के लिए या मुल्क के लिए या एक खित्ते के लिए और करिया मदीना बलद मिस्र ये तमाम लफ्ज और इससे और भी हैं जो इस्तेमाल हो सकते हैं। मिस्र का लफ्ज असल में दो मायने रखता है। एक है मिस्र जबर जबर और पेश के साथ मिस्रू मिस्रा मिस्रू और मिस्रा वो असल में अरबी का लफ्ज नहीं है वो इजिप्ट के लिए इस्तेमाल होता है। मुल्क का नाम है मिस्र इसको अरबी में ममनू मिन सर्फ कहते हैं। आम अरबी के अल्फाज में तनवीन आती है तनवीन जानते हो आप लोग डबल जेर डबल पेश डबल जबर डबल रोटी राइट तो मिस्रुन मिस्रन मिस्रिन जब अब ये उन अन और इन पढ़ोगे ना तो ये अरबी का लफ्ज हो गया। आम मैं ज़्यादा आसान कर रहा हूँ बात को इसमें और भी मालूमात हैं लेकिन आपके लिए भी आसान बात अगर मैं मिस्रुन मिस्रन और मिस्रिन का लफ्ज़ इस्तेमाल करूँ तो ये लफ्ज होगा किसी भी खुले मैदान के लिए या किसी भी नई ज़मीन के लिए किसी भी खित्ते के लिए किसी मुल्क के लिए आप मिस्रुन इस्तेमाल कर सकते हैं किसी गाँव के लिए आप मिस्रन इस्तेमाल कर सकते हैं मिस्रन इस्तेमाल कर सकते हैं लेकिन अगर आप तनवीन के बगैर सिर्फ एक पेश के या एक ज़बर के साथ मिस्रू या मिस्रा इस तरह देखें ना तो वो किसी ज़मीन की बात नहीं हो रही वो कहाँ की बात हो रही है वो मुल्क का नाम है इजिप्ट उसके बारे में बात हो रही है। फिरौन कहता है अलैस ली मुल्क मिस्रा वहादिहिल अनहारु तजरी मिन तहती क्या मिस्र की हुकूमत सिर्फ मेरी ही नहीं है क्या क्या ये दरिया मेरे पैरों के नीचे है नहीं गुजरते मेरे के पैरों के नीचे से नहीं नहीं चलते। तो वो जब उसने कहा है ना मिस्रा आपने सुना भी अरबी में मिस्रा उसमें तनवीन थी या नहीं थी नून के नून की आवाज़ आई या नहीं आई मिस्रा नहीं आई ना तो वो इजिप्ट है ओके। लेकिन इस आयत में सूरतुल बकरा में हम देख रहे हैं इहबितु मिस्रन तो ये कौन ये इजिप्ट है या कोई भी जगह अच्छा कोई भी जगह के लिए अरबी में और अल्फाज भी इस्तेमाल हो सकते थे यहां कहा जा सकता था इहबितु अर्दन कोई भी जमीन इहबितु बलदन कोई भी जमीन इहबितु कितातन मिन अल अर्दी कोई भी खिता जमीन का इहबितु करियतन इहबितु मदीनतन बहुत सारे अल्फाज थे लेकिन अल्लाह ने उन तमाम अल्फाज में से एक लफ्ज चुना वो क्या है मिस्रन जो किसके करीब है मिस्र के करीब है तो जानबूझ कर एक ऐसा लफ्ज चुना गया जो मिस्र के करीब है और जगहों पे ये लफ्ज इस तरह इस्तेमाल नहीं हुआ वाहिद एक जगह इस्तेमाल हुआ है। तो अब इस सोचने की कोशिश करते हैं कि जो लफ्ज इजिप्ट के मुल्क मिस्र के इतना करीब है मिस्र हुए बगैर उसका लफ्ज उस लफ्ज का यहाँ इस्तेमाल क्यों किया जा रहा है। असल में मूसा अलैहिस्सलाम ने उनके दो मिशन थे एक मिशन उनका था कि उन्होंने बनी इसराइल को आज़ादी दिलानी थी फिरौन से और फिरौन के पंजे से निकाल कर उन्हें पानी के दूसरी तरफ सहरा में आज़ादी की ज़िंदगी की तरफ ले जाना था ये उनका पहला मिशन था। दूसरा मिशन ये था कि अब जब वो आज़ाद हो गई कौम तो उसकी हिदायत करनी थी तो ये दो मिशन हैं उनके इस तरह समझ लें एक मिशन हिजरत से पहले और एक मिशन हिजरत के बाद। इसीलिए शायद ये बहुत सारी वजूहात में से एक वजह इस हिकमत की कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम का जिक्र कुरान में बाकी तमाम अंबिया से ज़्यादा किया है सबसे ज़्यादा अल्लाह ताला ने जिस रसूल की बात की है ना वो मूसा अलैहिस्सलाम है क्यों क्योंकि उनकी सीरत और हमारे नबी की सीरत सल्लल्लाहु अलैहि वसल्लम में बहुत सारे तशाबुहात हैं बहुत मुतशाबे हैं। हमारी सीरत हमारे नबी की सीरत में भी दो मिशन हैं एक मिशन है कुरैश की तरफ फिर हिजरत है और फिर हिदायत है उम्मत की जिसने आज़ादी ले ली कुरैश से निकल के आ गए और वो है मदीने का दौर। इसी तरह मूसा अलैहिस्सलाम उनकी ज़िंदगी का पहला मिशन जो था वो फिरौन के ख़िलाफ़ था कुफार के ख़िलाफ़ था फिर हिजरत है दरमियान में रसूल की हिजरत भी है अलैहिस्सलाम मौजज़ाना है और फिरौन से हिजरत भी मौजज़ाना है एक हिजरत सहरा में है और एक हिजरत दरिया के और पानी की दूसरी तरफ है समुद्र की दूसरी तरफ है। अब उस तरफ जाकर जब वो सहरा में गए सहरा से दूसरी तरफ पहुंचे हैं मूसा अलैहिस्सलाम तो उनकी अपनी उम्मत है اب کفار نہیں ہیں، ان کی اپنی امت ہے، مسلمان امت ہے، لیکن پھر ان کو منافقت کا سامنا کرنا پڑا۔ ہمارے نبی پہنچے ہیں مدینے میں علیہ الصلوۃ والسلام، اب ان کی اپنی امت ہے، اب انہیں کس چیز کا سامنا کرنا پڑا؟ منافقت کا۔ تو یعنی ایک ان کا ایک بلو پرنٹ جو ہے نا، کہ اس تجربے سے جس سے آپ گزر رہے ہو اس سے میرے رسول موسیٰ پہلے گزر چکے ہیں۔ اور پھر موسیٰ علیہ السلام کی اور خصوصیات میں سے یہ بھی ہے کہ ان پر تورات نازل ہوئی جس میں اللہ تعالیٰ کے احکام تھے، اور رسول صلی اللہ علیہ وسلم پر قرآن نازل ہوا جس پہ اللہ تعالیٰ کے جس میں اللہ تعالیٰ کے احکام ہے۔ تو دونوں میں ایک بہت زیادہ تشابہ ہے دونوں سیرتوں میں۔ لیکن خیر، آزادی حاصل کرنے سے پہلے بنو اسرائیل کہاں پر تھے؟ مصر میں تھے۔ مصر میں وہ غلامی کی زندگی گزار رہے تھے، جیسے آپ سمجھیں کہ کوئی جیل میں رہ رہا ہے۔ جب وہ جیل میں انسان رہتا ہے تو اس کو کھانا جیل والا کھانا ملتا ہے، نہیں جیل والا کھانا، کیونکہ وہ جیل میں رہ رہا ہے۔ جب وہ غلامی کی زندگی میں رہ رہے تھے تو ان کو کھانا کون کھلا رہا تھا؟ فرعون، غلاموں کا کھانا۔ اور غلاموں کا کھانا کیا ہے؟ بقل، قثا، فوم، عدس، بصل۔ ادعو لنا ربک یخرج لنا مما تنبت الارض من بقلها وقثائها وفومها وعدسها وبصلها۔ وہ کہتے ہیں جب وہ صحرا میں پہنچے ہیں نا، تو اللہ تعالیٰ نے، اب وہ صحرا میں پانی وہاں ہے نہیں، کھانا وہاں ہے نہیں، سایہ وہاں ہے نہیں، کتنا اگر آزادی تو مل گئی لیکن زندگی نہیں بچ سکتی اس طرح سے۔ لاکھوں کی وہ تعداد میں ہیں، ان میں بچے بھی ہیں، بوڑھے بھی ہیں، عورتیں بھی ہیں، مرد بھی ہیں، کیسے بچیں گے؟ تو اللہ تعالیٰ نے سائے کا انتظام کیا، وَلَّنَّا عَلَيْكُمُ الْغَمَامَ، سایہ تو ہو گیا۔ کھانے کا انتظام کیا، وَأَنزَلْنَا عَلَيْكُمُ الْمَنَّ وَالسَّلْوَى، منا اور سلوا کا بھی انتظام کر دیا۔ آپ کو قصہ معلوم ہے۔ اب پانی رہ گیا تو پانی کا کیا انتظام کیا؟ فَانْفَجَرَتْ مِنْهُ اثْنَتَا عَشْرَةَ عَيْنًا، 12 جو ہے وہ فوارے نکل آئے پانی کے، رائٹ۔ اب وہ جو پانی کے جو نکلے ہیں چھوٹے، 12 قبیلوں کے لیے 12 پانی کے اسٹیشن بن گئے۔ اب ان کے پانی کا بھی انتظام، کھانے کا بھی انتظام، سائے کا بھی انتظام۔ تو اب وہ آرام سے آزادی میں زندگی گزار سکتے ہیں، ٹھیک ہے۔ اچھا، پہلے دن صبح ناشتے میں کیا کھایا؟ منا و سلوا۔ پھر شوہر نے آ کے پوچھا لنچ میں کیا ہے؟ بیوی کیا کہہ رہی ہے؟ آج میں سوچ رہی تھی سلوا اور منا کرتے ہیں۔ اچھا، ڈنر میں کیا کریں؟ منا۔ چلو ساتھ میں سلوا بھی کر لیتے ہیں۔ پینے میں کیا ہوگا؟ پانی۔ واہ، عید میں کیا کھائیں گے؟ منا و سلوا۔ روز کیا کھانا ہے؟ بریکفاسٹ، لنچ، ڈنر، کیا کھانا ہے؟ منا اور سلوا۔ ہمیں بڑی آسانی سے بنو اسرائیل اور یہود کی تنقید کرنے میں ہمیں بڑی آسانی، یہ ملعون قوم ہے، یہ ناشکرے ہیں، انہوں نے اللہ تعالیٰ کا شکر ادا نہیں کیا۔ اچھا، کبھی سوچا ہے؟ ایک ہی چیز ناشتے میں، لنچ میں، ڈنر میں، پھر ناشتے میں، پھر لنچ میں، پھر ڈنر میں۔ چلو کئی سال نہیں، ایک مہینہ ٹرائی کر لو، ایک ہفتہ ٹرائی کر لو، تین دن ٹرائی کر لو، ایک ہی چیز کھانی ہے، بریکفاسٹ، لنچ، ڈنر، کیا حال ہو جانا ہے؟ کھا کھا کے تنگ آ گیا ہوں، یہ کیا ہے؟ یہاں تک کہ ہمارے یہاں تو یہ ہوتا ہے کہ کچھ گھرانوں میں ہر میل کے لیے، یعنی لنچ کے لیے الگ کھانا پکایا جا رہا ہے، ڈنر کے لیے الگ پکایا جا رہا ہے۔ یہ تو دوپہر والا نہیں ہے، کوئی تازہ نہیں بنا ہوا، ایسی ذہنیت ہے نا۔ تو جب وہ کہتے ہیں کہ یار یہ ذرا کچھ تو ورائٹی ہو، تو وہ آتے ہیں موسیٰ علیہ السلام کے پاس، کہتے ہیں کہ آپ اپنے رب سے دعا کریں کہ زمین تو صحرا ہے لیکن اس کو وہ زرخیز کر سکتا ہے، اس میں سے کچھ سبزیاں ہمارے لیے نکال دیں۔ اور سبزیوں کے انہوں نے نام لیے، من بقلیہا وقثائیہا وفومیہا وعدسیہا وبصلیہا، ٹھیک ہے، گارلک، لینٹل، انینز، اردو میں نہ پوچھنا، اوکے۔ تو وہ you know, I think it has پیاز in it, I think. Okay. So, وہ ساری چیزیں انہوں نے مانگی۔ سوال یہ پیدا ہوتا ہے، ان کو سبزیوں کے نام سیکھنے کو کہاں سے ملے؟ کہاں سے ملے؟ مصر سے۔ مصر میں کھائی ہوں گی نا یہ چیزیں۔ جب مصر میں تھے تو آزادی کی زندگی تھی کہ غلامی کی زندگی تھی؟ آپ اس طرح سوچو کہ کوئی جیل سے نکلے، جیل میں 20 سال اس نے گزارے، جیل سے فائنلی اس کو آزادی ملی، اور آزادی میں پہلے دن کہتا ہے یار وہ جو جیلر کھانا کھلاتا تھا نا وہ یاد آ رہا ہے، وہ بڑا یاد آ رہا ہے، وہ بڑے مزے کا تھا۔ اگر کسی کو جیل کا کھانا یاد آ رہا ہے تو तो ये इस बात की तरफ इशारा है कि उसको क्या याद आ रहा है, जेल। उसको आजादी का जायका इतना पसंद नहीं जिसको जितना उसको गुलामी का जायका पसंद है। उसको अपनी आजादी की कदर नहीं है कि उसको गुलामी वाला खाना याद आ रहा है। मूसा अलैहिस्सलाम को आ गया गुस्सा, उन्होंने कहा अतस्तब्दिलून अल्लज़ी अदना बिल्लज़ी हुवा खैर, तुम क्या बेहतर चीज को हटाकर उसकी जगह तब्दीली लाकर तुम उसकी जगह क्या चीज रख रहे हो जो उससे कमतर है। तुम यानी वो सिर्फ खाने की बात नहीं कर रहे थे, इशारे में किसकी तरफ बात कर रहे थे, आजादी और गुलामी की। तो कहते हैं इहबितू मिस्रन, इहबितू नीचे उतर जाओ इस किसी नई जगह पर। और किसी नई जगह के लिए क्या लफ्ज इस्तेमाल किया, मिस्रन, जो जानबूझकर किस लफ्ज के बहुत करीब है, मिस्र के। और ये मूसा अलैहिस्सलाम की तरफ से तंजन इस्तेमाल किया गया, तंजिया कलाम है कि उन्होंने कहा तुम्हें तो लगता है कि एक और मिस्र की ज़रूरत है, तुम्हें वही पसंद है, तुम ऐसे किसी एक और मिस्र में पहुंच जाओ। तो लफ्ज़ तो अरबी का है लेकिन मूसा अलैहिस्सलाम ने उसको इस तरह ख़ास इस्तेमाल करके इस बात की तरफ इशारा किया कि तुम लोग क्या हरकत कर रहे हो। इहबितु मिस्रन फ़इन्न लकुम मा सअल्तुम। अच्छा, ग़ुलामी की ज़िंदगी में तीन चीज़ें होती हैं जो आज़ादी में नहीं होती। एक है कि वो ज़िल्लत की ज़िंदगी है, दूसरी है कि उसमें आप बेबस हो, यू डोंट हैव फ्रीडम ऑफ मूवमेंट, जहाँ जाना चाहते हो नहीं जा सकते, जो करना चाहते हो नहीं कर सकते, आपका स्केड्यूल कब उठना है कब सोना है क्या करना है उसमें आपको आज़ादी नहीं है, आप बेबस हो चुके हो। और तीसरा अक्सर यह होता है कि जेल के अंदर जो जेलर होता है ना, वो अपने प्रिजनर्स पर, अपने कैदियों पर अजाब भी करता है, उन पर गुस्सा भी करता है, उनको मारता पीटता भी है। तीन चीज़ें होती हैं गुलामी की ज़िंदगी में। पहली भी चीज़ मैंने की थी ज़िल्लत, दिल्ला। दूसरी होती है बेबसी, मस्कना। तीसरी होती है गज़ब। इस आयत में आगे क्या कहा अल्लाह ताला ने, वदुरिबत अलैहिमु ज़िल्लतु वल्मस्कनतु वबाउ बिग़ज़ब, इन पर दोबारा से ज़िल्लत मार दी गई, इन पर ज़िल्लत दोबारा छाप दी गई, मस्कनत यानी बेबसी दोबारा छाप दी गई, और इस दफ़ा इन्होंने अपने ऊपर गज़ब को भी लाद दिया। लेकिन पिछली दफ़ा किसका गज़ब था, मिस्र में किसका गज़ब था, इस दफ़ा कहा वबाउ बिग़ज़बिन मिन अल्लाह, इस दफ़ा अल्लाह का गज़ब अपने ऊपर लाद दिया। ذلك بأنهم كانوا يكفرون بآيات الله سبحان الله। एक छोटे से मिस्रन से सारी बात का कलाम का तनासुब सामने आ गया। ओके, अल्हम्दुलिल्लाह।
1: सब्सक्राइब नाउ टू द बिगिनर YouTube चैनल टू वॉच द रेस्ट ऑफ दिस सीरीज एंड मोर ग्रेट कंटेंट फ्रॉम उस्ताद नुमान अली खान। कमिंग अप नेक्स्ट टाइम ऑन आखिरी मौजज़ा।
0: लेकिन अल्लाह ताला ने इस औरत को, इस अजीम शान औरत को इतना मकाम दिया कि एक नबी का नाम लेने के बाद ईसा, इतना काफ़ी ना समझा कि सिर्फ ईसा अलैहिस्सलाम का नाम लिया जाए, बल्कि कि ये कि वो मरियम के बेटे हैं उनका नाम लिया जाए ख़ास, ताकि ये बात वाजे रहे कि ये ऐसी माँ है जिसके, इस ऐसे बच्चे की माँ है जिसको बाप की ज़रूरत नहीं थी। और इसीलिए वो अपनी कौम को इस तरह नहीं बुलाता, वो कहता है या बनी इसराइल। सुभान अल्लाह।
2: अस्सलामु अलैकुम। इन लूटन एंड इट्स सराउंडिंग एरियाज इट इज नाउ टाइम फॉर सलात अल इशा।
3: लूटन और इसके मज़ाफ़ात में नमाज इशा का वक्त हुआ चाहता है।
4: दिस अजान हैज बीन स्पॉन्सर्ड बाय आइडियल प्रॉपर्टीज। कॉन्टैक्ट अस ऑन 01582 72110 और लॉग ऑन टू www.idealpropertiesltd.co.uk।